0: Tërë ma shemi zi, dar të uje një që për të shapër shi dhe të shaj u kësti di.
1: Gjana ti se të rëkana për shapër ke hëmë ishma washing powder u kësti di.
2: Ishma washing powder?
0: Mërë më zi më hukur të national o multinational kapnival washing powder vëdi vi. Kur shë aksar gilar të kishë dhe sërëngi sërë për uvrë.
1: Bilkul të rëkana dhe gile vë har vaxte mutahan kur shë këdale. Ho që kërana me kur të ishma washing powder vëdal shë rikëdhe di, o shtun kur vëla në kvashul di.
0: अच्छा मिस जी ब्याहे कुर्ता जहर सर अबरो उदार तो ये या के पर इश्मा वॉशिंग पाउडर से सदा से खास खासियत थी
1: तारे कहना इश्मा वॉशिंग पाउडर खास खासियत दागा दी जे कपड़े सब युक्षले को जोर ना जोर दाग पर गारंटी सर खत्म करी जाखर सजूद की ओ दिनोर सरफे पर इस्बात इश्मा वॉशिंग पाउडर काम इस्तेमाल जी ओ बला खबर अदा कपड़े सब ही पवात लोसीना नखर पवी
0: शाम इस जी के दम रक्षले रिजल्ट ये दाई दार तो ये दाव मोता चेरता मिला बीजी
1: तारे खाना दाव तो दफा बने गलशे अंदरून ला की गेट जान से बे गाले पर शे मार की शे देश मां मेन डिस्ट्रीब्यूटर हाफिज जहीर साहब सर उधर से मिला बीजी
3: दास औरे रेडियो अमन
4: کلا تخنن پر اختیخ کل اخکاری
5: اسماخ کلی با ولی نخکارم چی کلا نمی صفات پیچی کریم استعمال اول شروع کردی زما دا مخنا دا دانی دا غنا ترسیری او دا مخ توروالی بلکل ختم شویدی
4: وی اللہ دوم را زر سنگا
5: اسماخ صفات پیچی کریم یو هربل او مایری پروڈکتی چی پانچ دن استعمال اول سرا زما دا مخنا دوری مسلی ختم شوی
4: واہ بیاو زہم غانم چی زما مخ ستا پشان خیست شی کلا اس دارا تو ویا چ صفات بیوٹی کریم با منتا چرت ملوی گی
5: صفات بیوٹی کریم بس تاسو تا ہر کاسمیٹکس ان جنرل سٹور کی پاسانے سرا ملوی

अस गेचे उस मसाला सिस्टम बिल्कुल रेडी दाय बिल्कुल चिकन निकना आ ये नी ए वन दाय अवर सारा पान जैसी तरह से सारा पिटसेल मा वहां रोग और मीट थाय तो से बिल्कुल पिटसेल मा बने हां काल के वाला शवर सारा वर सारा شکریہ کی میسج کال ڈیرا سیوتا مننا باقی چکم نکنا انشاءاللہ چکم نکنا میسج پیرا در تھا شامل ائی او فی الحال چکم نکنا ویٹ انتظار او کی کنا زکہ دا پروگرام چکم نکنا دے پروگرام کی یو ٹاپک یو پار ٹاپک منے ڈیری ازیوت خبر در تھا کو انن پروگرام بالکل دفے گھنٹے دا تھر سات بجے پر بالکل در سرا بہ رہے راس سنگ پ سنگ در سرا ہو